0: ये है एक दुनिया इल्म अमल की, यहाँ पर नया दिन सिखाता है कुछ नया, यकीन के साथ, जिम्मेदारी के साथ आगे बढ़ने की लगन जगा रहा है द कादी आजम ग्रुप ऑफ स्कूल्स एंड कॉलेजेस खैबर पख्तूनख्वा। एक्टिविटीज बेस्ड लर्निंग पर मबनी जदीद निजाम तालीम, सेंट्रल एग्जामिनेशन सिस्टम, तफरीही और मालूमाती टूर्स और इल्म अमल का एक मुनज्जम मरबूत तालीमी माहौल। 200 से जायद तलबा तालबात के लिए इस साल भी मेरिट स्कॉलरशिप टेस्ट बराए फर्स्ट ईयर का इनेकाद 5 जुलाई 2026 को तमाम कैंपसेस में होगा। आइए और अपने बच्चों के कामयाब कल का दानिशमंदाना फैसला आज कीजिए। हमारे कैंपसेस हकीमाबाद नौशहरा, बाग इरम मर्दान, शेरगढ़ मर्दान, सवावी, जैदा और मैनी चौक कोठा, या हेड ऑफिस के नंबर 09382801 03 पर राब्ता कर सकते हैं।
1: पारा डेरी फार्मूले इस्तेमाल करी हिस मजे और निकलेगा खपल बेरंग मख, खपल द्वरंग मख और खपल बदरंग मख। द बेलाडोना गोल्ड क्रीम, बेलाडोना गोल्ड फेस वॉश, बेलाडोना गोल्ड सीरम और द बेलाडोना ब्यूटी किट द यविश पे दे इस्तेमाल सरा खपल मख गोल रंग कई, खुश रंग कई आओ स्पिन रंग कई और हम द टूल उमर द पारा। द मजीद मालूम द पारा 0393693693। बेलाडोना को क्रिएशन बाय डॉक्टर हैदर अली।
2: जमा डेरो जातो ग्रानो दरनो ओ खोगो मिनवालो यो आर बियाम स्तासुपो दराना खिदमत की द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान द यो खंदोर प्रोग्राम सरा यो आर बियाम ज स्तासुपो दराना खिदमत की हाजिरिम तासुको द लरिए के द बरिए खैबर द अशनगरी या द गर्द सरीज यो जलिबियाम स्तासुपो दराना खिदमत की हाजिरिम ओ बावर लरम ची सुबह जमुन सिलेक्ट इंतजार करे हुई जमानुम हैदर अली मुमंदे तासुदा वक्ती द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान खुसूसी नशरियात द सवाबई द रेडियो ना लाइव द तासु जमुंगा खुसूसी नशरियात द सवाबई द रेडियो ने बिल्कुल लाइव हो रही तासु द मर्दान द रेडियो ने लाइव हो रही द चार सदी द रेडियो ने लाइव हो रही द पेखोर द रेडियो ने लाइव हो रही द लकी द रेडियो ने लाइव हो रही तासु द बलोचिस्तान द कुटा द रेडियो ने लाइव हो रही जमाल खाना मीना एहतरामाती वारे ब्याम वाले आयशा और कुलसुम अजरी लगे मुंगसर प्रोग्राम शुरुआत कीजिए तासु हम जर जर अजरी लगे मुंगद मैच जुनर आवले की तेरी चासर जमा 7575 यू जर जर जर मैच जुनर आवले की जानती ना खबरदार साथीदार दू चाया ते मरगर के मकम ड्रामों को करो आया द अगी वीडियोस वगैरह मु कतली दी गन मुदी कतली जी आया अगर वीडियोस के ज या जमुन सर टेलीकॉम मलगरी दोस्तानो जी अगर दरबानी संग लगी दिली ज द दिर दखल गुडेरे डेरे जातमन को दबा जोड़ दखल गुडेरे मन को मो बया वो खुसूसी तो गवाने द साहिब और द इरफान डेरे डेरे जातमन को मो चाहिए पदुन दुमरा यो डेर अजीबा यो डेर खुली अंदाज के मुंग दुरुन हर कले कले दी अब याद दिर द सिमी दग शादी हाल चुकम नी होले बया पागा सिन माने चुकले मंग पूरी होतुल रवानो जी नो दागी यो बिल खंदु जी याद लरी छी दाद बेलाडोना कॉस्मेटिक्स पाकिस्तान लखवाना द दुकानदारानो द बारे जमुंग यो डेर ज्यादा खास जमुंग कम कुरान दाजियाने जी दुना खा जमुंग शुरू शुई दी और सर द लिस्नर्स कम अड्राच दुना खा बंपती मियाश के जो फाइनल कोम यानी खत्म हो बेदे खैर सर जी निटोलो हागलो रागलो मलगर दोस्तानो मशरानो कुशरानो लुई ओडो जिनो को अलेकानो खुएंद मेंदो जमाल खुआने वारी ब्याम सलाम दसर वाले जी अस्सलाम वालेकुम जी लेडीज एंड जेंटलमैन तासुरदा वक्ती किंग ऑफ केपीके द वन एंड ओनली डॉक्टर हैदर अली ममंस तासुर बिल्कुल लाइव दे ओ तासुदा आवाज द बेलाडोना और द बी ई डबल एल ए डी ओ डबल एन ए लाइव और बिल्कुल बराह नासुरी द कामयाबोना खबरदार रखेगी कि चले तासु ब्याम जमुंगा जरूरत यू खबर को लगवाला मगोरे खा जमा द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान चिकम प्रोडक्ट्स थी ना द दे द अगस्तों उड़ान दे जमंग द रेडियो कम लिस्टनर मुंतकाल रा मिला हुई तासु द अगी खबर हो रही जी पजान ब तजुर्बे ने कोई जी खल चगी जमंग द बेलाडोना प्रोडक्ट्स इस्तेमाल करी थी द सर द खुशकी द बारे जमंग आग शैम्पू इस्तेमाल करी थी कम के चिकिटो को नोजोल जिम्पेरिथियोन और सेलेनियम सल्फाइड शामिल ली कम के छे विटामिन बी थ्री शामिल ले जी द जनानो नारीनो द मशुमानो द लियोड़ो जिनको अलकानो दोबारा बेहतरीन और द खुशकई आग शैम्पू जो खुशकी सिर्फ और सिर्फ 2 मिनट के दरना दरना दसर हम बिल्कुल लड़के जी آغا جنکی چا آغا لکان چا غدا وی چر پر روان مخ زما د سر خشکی دی ما د دوباره نه جوړیږي د آغې د پاره کولې شي تاسو د ویختو د خشکی د خاتمه د پاره بلډونه انټی جنډر شیمپور ته ویلې کی تاسو به دغه ځان ته والی هفته کې دوه ځل یا یو ځل په بلډونه انټی جنډر شیمپو کوم چې د خشکی زموږ شیمپو دی دی باندې تاسو ویختو وینځئ تاسو به ویختو سره دنو مضبوط هم وي او تاسو به ویخته د خشکی نه بالکل په امن او امان کې وي آغه خشکی چې هغه بالکل نه لري کیږي جی د آغه خشکی په حوالے سره زموږ د کسٹمر ریویو ګوري جی د ټک ټاک دلاري وګوري د فیس بک دلاري وګوري زه ته بار بار دا وایم په ځان تجربه م کوي جی زما د کسٹمر پیغام او زما د آغه لسنرز پیغام او زما د ټک ټاک دلاري د فیس بک دلاري زما د کسٹمر ریویو ګوري اغه سوې آیا د خشکی د بار بلډونه شیمپو استعمال کړی دی آیا خشکی ول ختمه کړی د کني د ختمه کړی ولې جی دا وګوري به برته بدولې کی ز بار بار اوس خو دا ډېر د چیلنج سره خلکو ته دا وایم چې زما پروډکټس در تر د اغي پوری ما خلی چې تر سو پوری تاسو زما د کسٹمر ریویو نیوې کتلی زمانه به تر اغي پوری علاج نه کوي چې تر سو پوری زما د کسٹمر زما د مریضانو ریویو مونږ نیوې کتلی جی یعنی تاسو به تر اغي پوری زما د بلډونه کوم پروډکټس نه دا به تاسو تر اغي پوری نه خلی چې تر سو پوری تاسو لاړ شئ زما د ټک ټاک کوم اکاونټ دی کم ته چې ڈاکٹر حیدر علی مومند ویلے کی تاسو به ټک ټاک کا اکاؤنٹ لزما لار شو د ټک ټاک د اکاؤنٹ دلاری به تاسو ګوري چی آیا د ټک ټاک د اکاؤنٹ دلاری زما کم کسٹمرز دی اغي زما په یو پروډکټ باندې ریویو څنګه ورکړی دی جی لکه د ویختو د مضبوطیا د بار زمونږ بلډونه ټونیک ملاوی کی پاکستان کې فرست ټایم موږ د 10x فارمولې سره د ویختو د بارې نه د ویختو د مضبوطیا د بار موږ کریم جوړ کړی چاګه ته بلډونه انټی هیر فال ټونیک ویلې کی د ویختو د مساج د بار موږ کریم جوړ کړی یعنی که چیرې څوک دا وایي چې واقعي ز خپل ویخته مضبوطول غواړم کنه د اغي د بار به تاسو بلډونه ټونیک ځان لاخلي شیمپوان نه تاسو بلډونه ټونیک ځان لوالي څوک چې زما ویخته بندې هاډر زیات ورځي د دغه ویختو د مضبوطیا د بار بلډونه انټی هیر فال ټونیک ورته ویلې کی تاسو به دغه ټونیک ځان لوالي او د ویختو د جرلو جرلو مساج به درې منټه پورې کوي جی د ویختو د جرلو جرلو مساج زکو کی چې موږ د بلډونا ټونیک فارمولې نور هم تیز کړې دا موږ 10x فارمولې ته اړولې ده د 10x فارمولې مطلب څه دی د باندې بزدا سو مزه مزه باندې پوي موږ بلډونا انټي هیر فال ټونیک د ویختو د مضبوطیا د بر ال ځان لوالي چې تر سو پورې تاسو موږ د لسنر زموږ د کسٹمرز ریویو مونې وکړي زموږ د لسنر زموږ د کسٹمر مو فیدبیک مو تر سو پورې نیو کتل نزان له مالی جی د ویختو د خشکی د بار بلډونو شیمپو زموږ ملاوي سلور سور په بن ملاوي دوه والا یو داس شیمپو چې صرف او صرف د یو واش سره تاسو خشکی او مکمل توګه باندې لري کوي جی او که چیرې تاسو دا غنې چې ما ویختو بدی وجه معنی ورځي چې ما چرته بخوا سو بیماری تیر کړی دا یا ما چرته ټایفاید تیر کړی دا یا زما بار بار وینه کمیږي زما چې دنه بار بار د وټامین بي 12 کمې ماتره روان دي یاد دې سره تلوي چې وي دا وجود د نورو ناروغو سره تاسو مخ کیږي او تاسو دا غنی چې زما دی وجود کې دا کومه مسلې روانې د دوی په وجه باندې زما چې د نو د یوختو د غرزیدو دا مسله روانه ده نو د اغه د بار بلډونه هیر کیټ ورته ویل کی اغه بور سره ځان لوالي یعنی بلډونه شیمپو بلډونه ټونیک او د سر بلډونه هیر کیټ ورته ویل کی تاسو ځان ته اغه ستې په طریقه باندې ځان پوي کی او د اغه طریقې مطابق د بلډونه استعمال وکي صرف بلډونه غسل کمال نه د غرزیدو یوس از نډر زیات خفګان کوم چې زما پروڈکٹس اغستل کمال نه دي زما پروڈکٹس صحیح استعمال ول دا کمال لې جک تاسو واقعي ځان دي کول غواړي پلي پیسې بے ځای بوتل نه غواړي موږ تجربه کړی ځان وایي تجربه مې کوي جی دا وختو د بار ادریس زونه بلډونه شیمپو کې چې تاسو وایي چې نه سر کې مې خشکی نشته زما ريګولر شیمپو د خیر سره روان دی بلکې راغلي دي بلډونه ريګولر شیمپو ورته ویل کی یا بلډونه انټي هیر فال شیمپو ورته ویل کی کوم چې تاسو وختو 72 ګنټو پورې نرم ملایم اوه تر 72 ګنټو پورې به دوباره د وینځلو بالکل اډولس سوال نه پیدا کی او چې تاسو سمري استعمالوي دومره سر تاسو وختو د نورم فائدې ملاوي او که تاسو وایئ چې نه زما وختو کې خشکی ډېره زیاته ده نو بیا به تاسو زموږ د خشکی شیمپو کوم د بلډونه انټي جنډر شیمپو ویلې کی تاسو بیا دغه زموږ والی جی او دین علاوه د بلډونه پروډکټس مارته دین وړاندې مو ویلې چې تاسو به اله اخلي چې زما د کسٹمر ریویو ګوري زما د کسٹمر نه تاسو ځان مطمئنه کیو زما کسٹمر دا وایي چې واقعي موږ بلډونه استعمالو او ډېر اله دي جی اسه خو د ریډیو دلاره د ټک ټاک دلاره د فیسبوک دلاره هر یو سره دا وایي چې بس ما دنیا ورانه کوي جی کوالټی نه پته لګي او کوالټی صرف او صرف بلډونه ورکول شي بل څوک نشي ورکول جی الحمدلله موږ داسې کوالټی ورکړی دا یو جنې زما د بلډونه پروډکټس استعمال کیږي نه د اغه نه بعد اغه نور جنو کوته وي نور جنو کوته خو زه یو خبر د بیا هم کوم جی جنو کو غره خصوصي دا اوري جی صرف پیغام رسول کمال نه د غره تاسو برته طریقه کار خای چې تاسو به د بلډونا پروډکټ څنګه استعمال وي تاسو برته دا وای چې د بختو د مضبوطیا د بار شیمپو نه تاسو به د بختو د مضبوطیا د بار ټونیک استعمال وي یعنی د بختو کریم به استعمال وي چورته بلډونا انټي هیر فال ټونیک وی لګي تاسو به دا استعمال وي د خپل علاقې سمرم کاسمیټک جنرل میډیکل سوز دي هغه کې ته ملاویږي تاسو د لګي ریډیو لایو ورې تاسو د اورې د سابي ریډیو لایو ورې تاسو د مردان ریډیو لایو ورې د چار سدي ریډیو لایو ورې د پیښور ریډیو لایو ورې اور سرور سره د بلوچستان د ریډیو نه لایو ور بالکل براه راست د خپل کوربا د اچ اے آئی ڈی ای آر اے ایل آئی ایم او اچ ایم اے این ڈی یعنی د حیدر علی مومند آواز لایو ورې د لایو ورې دلو ڈیرے ڈیرے جاتے مہربانی تھینک یو سو ویری مچ جی راضی زمو سے دل لائف کال لار راشو زمو سر خپل غ خپل آواز زمو سر شامل کی جی تاسو رد داوی چاہے تاسو بلڑو نہ کم پروڈکٹ استعمال ہوئی نو آیا تاسو نے مطمئن ہے کہ مطمئن ہے نہیں مات بزر زر کال ملا ہوئی نن کوشش کچھ کالز من ڈیر والو جی دل لائف کال ملا اول دوبارہ زمانہ سٹوڈیو دل لائف کال نمبر 0312 88 88 150

0: ये है एक दुनिया इल्म अमल की, यहाँ पर नया दिन सिखाता है कुछ नया, यकीन के साथ, जिम्मेदारी के साथ आगे बढ़ने की लगन जगा रहा है द कादी आजम ग्रुप ऑफ स्कूल्स एंड कॉलेजेस खैबर पख्तूनख्वा। एक्टिविटीज बेस्ड लर्निंग पर मबनी जदीद निजाम तालीम, सेंट्रल एग्जामिनेशन सिस्टम, तफरीही और मालूमाती टूर्स और इल्म अमल का एक मुनज्जम मरबूत तालीमी माहौल। 200 से ज़ायद तलबा तालिबात के लिए इस साल भी मेरिट स्कॉलरशिप टेस्ट बराए फर्स्ट ईयर का इनेकाद 5 जुलाई 2026 को तमाम कैंपसेस में होगा। आइए और अपने बच्चों के कामयाब कल का दानिशमंदाना फैसला आज कीजिए। हमारे कैंपसेस हकीमाबाद नौशहरा, बाग इरम मर्दान, शेरगढ़ मर्दान, सवावी, जैदा और मैनी चौक कोठा, या हेड ऑफिस के नंबर 09382801003 पर रابطہ कर सकते हैं।
1: माँ वेले माले शारजा ने काली रावड़ा
2: जो उस्ता कालू दपारा शारजी तिंगलार शमा
1: ओहो फमीना बाजार दुबई की दशारजा ज्वेलर्स दुकान दे चटची द दुबई और दशारजा टूल वेरायटी मौजूद दा
2: नुदा सिवाया कना
1: शारजा ज्वेलर्स प्रोप्राइटर जेब ब्रदर्स फोन 09382732 65।
3: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي، چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوي دي او یا ګوتې بې حرکته شوي وي، او د چا چې د خپو د کونډو دننه لاړه ختمه شوي وي، کوپی دردونه او ټکار کوي، هغه ټولې زنانه چې د چا خپې او لاسونه سونکیږي، او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومان خپې کږي وی، نو د هغې ټولو مریضانو دپاره د خوشحالۍ خبر اوس به د هر اتوار پر ورځ باندې سهار د 8 بجو نه واخلي مازیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب MBBS MCPS FCPS ایکس رجسٹر HMC پشاور سہر د 8 بجو نواخلا مازیگر تر 4 بجو پوری تاسو تشریف راوړی شئ، نو پته یار ساتھ بلال پلازا السید CNG ته مخامخ کونډا موڑ جهانگیرا روڈ سوابی مزید د معلوماتو د پارا یا د نمبر اغستو د پارا پدی نمبر رابطه وکړئ 0314 15 13 232 یعنی کې 0314 15 13 232।
4: रेडियो दिलबर अब कभी भी कहीं भी सुनिए हमारी वेबसाइट पर लॉग ऑन टू www.radiodilbar.pk।
5: Welcome to FM 94, broadcasting live from Swabi, from 5 a.m. to 1 a.m.

0: पाकिस्तान में सुनने वाले बहुत ही मुअज़्ज़िज़ लिसनर्स, वेलकम वेलकम ऑल, मोस्ट वेलकम. दिस इज बेलाडोना, BELLADONA, बेलाडोना द सलव्यूख्तू लाख रुपो द शानदार इनामा द गटल दोबारा इंतखाब द बेलाडोना विटामिन सी फार्मूला क्रीम कयो दे इतवार पे दगा रजबानी सलूर सुरबी द गावंडियान न पकर रजबानी रावाले जी उगोरी जान ले द क्रीम डबे वाले यो दन और क्यों गोरी यो कूपन नंबर और के रागले जमंग यो डेरे जा तगड़ ड्रा रवाना दा द सलव्यूख्तू लाख रुपो गटे नामा तकसीमी की बदा सलव्यूख्तू लाख रुपो बदा गटे नामा दोगी द टोलरन लुई नाम द कस्टमर्स द पारता सुबह अक्सर दखल गुना उरी दिली गेना द कस्टमर उड्रा द सुबह की लोटी वर के सुबह की बाल्टी वर के सुबह की मजमी वर के सुबह की समसे वर के सुबह की समच वर के जी न जिना ना ना जमा दुमर ओडू की पर्सनलिटी ने दा जता सुबह चमचो बाने ता सुबह कोर्स समसो बाने बाल्टो बाने लोटो बाने मदो को मजी न जिना ना जखान कुन दर को लो वाड़ा जदर ले द पिंजो पाया गानो गाड़े दर को लो वाड़ा मेहरान मोटर कार द सलव्यूख्तू लाख रुपो बदगा इनामातो की आवाज मेहरान मोटर कार ना बल्कि थी कि शामिल द उमरी आग पैकेज उमरी लब मुकम्मल द खैर सर योकस लेगम हाँ आउ चकल राजी नो गाड़ी बदल द खैर सर एयरपोर्ट दर लेगम हाँ आउ दाम इन द सर वादा कर देची द चार सदी घटे दो दी गौरी जी बहुम चिदनो द तपखो मा दाद सर रिकॉर्ड के जी आउ यवाज दानो पदी की द मोटरसाइकिल चाबियानी पदी की फ्रिज पदी की बल्हा वॉशिंग मशीन ना पदी की बल्हा सलाई मशीन ना पदी की दसरो जरो वाली दसरो जरो मेखकी और द दीसर द जुन द जरूरियात आग सीजुना द सलव्यूख्तो लाख रुपो बराबरी नबियाद बेलाडोना इंतखाब हो गई जी डबल सीजना सिर्फ बेलाडोना जहां ख्वाब वहां बेलाडोना जहां बेलाडोना वहां बेलाडोना मर्दान में सुनने वाले बहुत ही मुअज़्ज़िज़ लिसनर्स या मर्दान पैगाम रेडियो के बहुत ही मुअज़्ज़िज़ लिसनर्स मैं आपके साथ साथ ही हूं जी और मैं हूं हैदर अली मुमन द लाइफ कॉल मिला और दोबारा दबा द स्टूडियो द लाइफ कॉल नंबर 0312-88-150 जमा द स्टूडियो द लाइफ कॉल नंबर प्रधान नंबर बानी माता का मिलो कही बगैर नाश्ते जमा आवाज और इतासु लगी आए खा तासु नाश्ता कर दे गना नाश्ता मन दे गड़ी जी और कुछ नाश्ता मुकर दे नुस्तासु नाश्ता संग भी ये मुझे जरूर बताइएगा बेलाडोना विटामिन सी फार्मूला क्रीम दा सिर्फ यू क्रीम ने दीजिए दा यू द केमिस्ट लेवल फार्मूला दा और दी जो सुमरम इंग्रेडिएंट दी हर यू इंग्रेडिएंट कार की मुंग सिर्फ दावा न कहू जी मुंग द तदर कहू व्हाइटनिंग ग्लोइंग ब्राइटनिंग टाइटनिंग और दिन अलावा पदी की शामिल सुबलहा डेर फायदे नबिया जान विख की और सलूर सुरुबे बन मिला दो आला बेलाडोना विटामिन सी फार्मूला क्रीम बेलाडोना विटामिन सी फार्मूला फेस वॉश बेलाडोना विटामिन सी फार्मूला सीरम जान लद निजदी कॉस्मेटिक्स जनरल मेडिकल स्टोर्स नवाले और जान पो सु स्पोक धनन धनन तक स्पिन और ग्लोरीन जोड़ा वाले से बेलाडोना की आवाज द मक्द स्पिन वाली क्रीम ना बल्कि बेलाडोना की बल्हा प्रोडक्ट दिखो याद लड़ी चेदा द पाकिस्तान फर्स्ट ऑफ कंपनी दा चेदा द मेडिकल द उसूल मुताबिक प्रोडक्ट्स तैयार रही और दा द केमिस्ट पर जेरी निगरानी के प्रोडक्ट्स तैयार रही जी बेलाडोना विटामिन सी फार्मूला क्रीम देता स्टेबलाइज विटामिन सी टेक्नोलॉजी वे लेकी दायो खास तरीके से जोड़े दो वाला बेहतरीन फार्मूला क्रीम दी वाले चेदा संग स्टास सुबह स्किन माने उलेगी नो डेर जर तर जर खराब मख ठीक कई आओ तोर मख स्पिनाई जी दिस इज हैदर अली मुमन लाइव फ्रॉम पैगाम रेडियो हंसी गुरगुरे दा गुरगुरी चाटू लिखी है सड़े लगे आज गुरगुरी टोल होली गुरगुरी टोल होली गुरगुरी चाटू लिखी है تاسو ګورګوریم ټولی کړی نه ډېر ورانی ورانی مو کړی ګورګوریم ټولی کړی سټیبلایز ویټامین سی ټیکنالوژي پیچ بیلنس فارمولا انکیپسولیشن ڈیلیوری سسٹم ڈیول ایکشن برائٹنگ کمپلیکس ہائیڈرو لاک موئسچرائزنگ سسٹم نان کمیڈو جینک بیس فاسٹ ایبزارپشن فارمولا اینٹی آکسیڈنٹ شیلڈ ٹیکنالوجی ڈرمٹولوجیکلی ٹیسٹڈ ملٹی لیئر اسکن پروٹیکشن پیرابین کنٹرول اسکن فرینڈلی فارمولا پاکستانی کلائمیٹ آپٹیمائز فارمولا دا ون اینڈ اونلی بیلاڈونا وٹامن سی فارمولا بیلاڈونا وٹامن سی فارمولا اگریو بیلاڈونا وٹامن سی فارمولا فیس واش بیلاڈونا وٹامن سی فارمولا سیرم دا نزد کاسمیٹکس جنرل میڈیکل اسٹور نظان لا سلور سو روپئے میں نظان لا کریم والی دونیم سو روپئے میں نظان لا بیلاڈونا وٹامن سی فیس واش فی الحال والی جی اور پسیز نہ لوالی بیلاڈونا وٹامن سی سیرم زان لوالی اوزد آوے ہم کچھر یوجینے دیر جاتا تو رہنا دنو آگا دیزان لور سر سیرم نالی سمپلی زمانگ دا کا فارمولا بیلاڈونا وٹامن سی فارمولا کریم کم چھتا مئی او دو جون دا دی میاش دی سیریز زمانگ ناغلے نبیاد دا کا سیریز نا فند والی او زان راتا دا اتوار پورز مانے خکلے گی جی عائشہ وشے عائشہ فرام بنین السلام علیکم بھائی موسٹ ویلکم ڈاکٹر بھائی تاسو څنګه یې او پروگرام خو نن سمه مزه کوي جی رښتیا وایي ما خو چرته مخکې دی وخت پروگرام نه دی کړی نه دا خو فرسٹ ټایم زه راغلی ما کوم ځای ته مردان ته راغلی او مردان کې بیا پیغام ریډیو له راغلی م جی د پیخور د هغه سر نه دل راغلی م تاسو ما پروگرام نه اوري راځي د لایف کال له لارې موږ سره شرکت وکړو موږ سره خبرې وکړي جی وایي جی سویره د بنیر نه راغلی دا سلام اچھی آواز بالکل اوکے دے سجارا خان فرام منیر ویلکم منیریانو مناہل ہم منگتا میسج ڈالی گی او مناہل سوئی چی ڈاکٹر بھائی سنگی سارا جانی ما بھائی منگ سرا امت کو اپنی دی بزما خور تو داویلی دی کنا یو خو گورو زمان دا غٹا ڈرار روانا تقریبا دا سلوی اختولا گروپو انامات تقسیمو بدی کی مہران موٹر کار دی دا کریمو ڈبی کی دنن دا کریمو ڈبی چی دا کم سے نکلاوی دی کی دنن تا سو گوری یو نمبر راغلے دی دا گا نمبر بستا سو گوری پکار رجی ڈبی بنا گورزو ڈبی بچالا ورکوی نا زمان پا کور اندازے کی دکاندارانو سر ڈبی جمع کول نیشت دی فی الحال ڈبی زان سر پا کور کی جمع کئی ہو زمان گم ددی میاشتی انتظار کوئی روزانہ او رہی باسط او رہی ما او رہی جی او گوری چی در لہو آئیو کنا چی آیا
1: فکسی گر گوری زری زری دے شوی
0: چی در لدہ خبر اوکو چی واقعی تاسو دا مہران موٹر کار وینر جوڑ شوی چی دا تو آئیو چی تاسو دا موٹر سیکل دا عمری دا فریج دا واشنگ مشین سلائی مشین دس روزر والی دس روزر میخکی او د دې سره تر لشيوي د ژوند ضرورتو بل ها سيزونه هغه تاسو موږ نه ګټلې شي جی پیغام ریډیو د اتوار بدغه ورځماني تاسو زما یعنی د خپل قربا د ډاکټر حیدر علی ممن سره لایو وري د لایو وري د لوري ډېر ذات مهرباني ثانک یو سو ویری مچ نن در لګورې ز فرست ټایم نه راغلې مخه اسنه تاسو روزانه البته زما پروګرام اکثر ریکارڈنگ چلی د جمعې د خالی او د اتوار د ورځې ریکارڈنگ چلی هغه کې موږ یو بل سره ملاقات کو کنه دا د لایف کال شروعات کوم خو د لایف کال شروعات کول نه وړاندې تاسو دا ویل غواړم چې د خوشکې د پاره زمونږ یو داسې شیمپو دی چې تاسو به صرف یو ځل د چاچ په سر کې خوشکې دا سر به انتها غریږي نو تاسو به د خوشکې د پاره زمونږ د شیمپو ځان ته والی په سلور سو روپے باندې ملاوي دوه والا یو داسې شیمپو چې بده کې زنک پریتیون سلینیم سلفائیډ اور کیٹاکونازول ور کې شامل دی دا به تاسو ځان ته والی او د دې استعمال به تاسو څنګه کوئ کله چې تاسو ویښته وینځئ او خاص کر چې کله مروړلو نو تاسو به لږ ویښته لامده کوئ د لمدولو نه بعد به شیمپو راوالی ویښتو باندې به ورواچوئ زګ به جوړ کړئ که چېرې په پیلنی ماش سره زګ جوړ نه کړو دې مطلب دا ستاسو ویښته دومره خیرن دي چې دا زګ نه جوړوي تاسو به دوباره ور باندې لګي بلکې دغه یو واش به ورلو کوي او دوباره به ور باندې لګوندې شیمپو نور ورواچوئ چې وروا مو چغلو اغه نه بعد تاسو زګ جوړ شي او زګ چکل جوړ شلو دغه زګ به دو منټو د بار بخپل وختو کې بریک دی او د اغه نه بعد لږی معمولی غوند کې بورد نور ور واچوي د ترکاری تنه یا دوم جی وختو ته یا دوم وختو باندې بلګی بنور ور واچوي او چې وختو ملګی بنور ور واچولي د اغه نه بعد تاسو بیا سوکې جی د اغه نه بعد تاسو بیا یتا گرگوری چولو لے کے نا دامو کم سے گرگوری ٹولی گئی لیڈیز اینڈ جینٹل مین دس از ڈاکٹر حیدر علی مما لائیو اور براہ راست اور ادل ادل لو یہ در سر قتل مہی رہو جی خدا میں ویلی چې زمون کوم شیمپو دې کوم ته بلډونه اینټی ډینډرف شیمپو ویلې کی سلور سو روپے باندې ملاویږي او د دې صرف جسٹ ون واش زیادو مجی صرف یوزل بور باندې سروین زی او خشکی بدلا بالکل د منډل رکی جی بیا تاسو کوشش وکئ چې په هفته کې یوزل یا دوزل بدغه شیمپو باندې سروین زی او که تاسو څوک ډیر زیات چیدنو د روزانه وختو او وینځل شوقیان وي نو زمونږ په دې ډیر لږو ورځو کې یو ډیر بهترین لانچنګ کېدو والی دی زمونږ بلډونه اینټی هیئر فال شیمپو را روان دی او دی ډیر بهترین ایکټیو انګریډینټ سره روان دی جی هغه باندې بیا خبره طریقو خود خشکی د بار به تاسو بلډونه شیمپو ځان لوالی روزانه قربانی وختمو وینځي افته کې دوزل وختو وینځي تاسو به خشکی بالکل نه جوړي یا کچری د چا په سر کې بیا خشکی نه جوړي ناګه دی افته کې یوزل استعمال یا دی پنزل سره بس یوزل استعمال ډونټ وری جی او روزانه کچری استعمالول غواړي نو د هغه د پاره ماته تقریبا تاسو یو پنزل سره راته صبر وکي را روان زمنګ بلډونا انټي هیئر فال شیمپو زمنګ را روان دی یو داسي ایکسو انګریډینټ چتا صبح کلا سوچم نیو کڑے جی رازی اوس رات کال لمل اوکی ہاں اوس پر ما دے موبائل تنہ کتلو سید نو موبائل کال آغاز کو گورج مس دے لائیو کال لاری پہلے نے لائیو کالر من سر سوگرا جی خدا نمبر تے یوزل بیا مول ہوڑما دا پروگرام تا سو لائیو اور زمانوں حیدر علی ممندی او تا سو دے بلڈونا خصوصی پراون اوری جی